0: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن ای بیڈز ائی جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ائی چمکدار صرف بن دیہن میں ڈارک سپاٹس کے کرے ختم ائی دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر دیہ جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان اوکے جی کیا باتیں بہت ہی خوبصورت سا قصیدہ ہم نے یہاں پر سنا اور پروگرام سن رہے ہیں وائٹ ایشن ڈی اسکن بیوٹی شو اسپانسرڈ کیا جا رہا ہے ڈی اسکن بیوٹی پروڈکٹس کے تعاون سے اور ڈی اسکن بیوٹی پروڈکٹس کے بارے میں آپ لوگوں کو بتایا جائے گا اور ڈی اسکن بیوٹی پروڈکٹس آپ کیوں استعمال کریں گے یہ بھی آپ لوگوں کو بتایا جائے گا اسی کے ساتھ ساتھ آپ جتنے بھی لوگ ہمارے ساتھ موجود ہیں سبھی کو ویلکم ان خوش آمدید کہتے ہیں اور ہمارے ساتھ یہاں پر موجود ہیں جناب سکھر مورو میرپور خاص مٹیاری سکرن مہراب اور ماتلی نوری آباد اور جناب لاڑکانہ کے لائیو اسٹوڈیو سے میں آپ کے ساتھ موجود ہوں اور آج کے پروگرام میں ٹاپک کے حوالے سے بات کریں تو آج کے پروگرام کا جو ٹاپک ہونے والا ہے وہ کیا ہونے والا ہے وہ سب سے پہلے بتا دیتے ہیں اوکے جی تو آج کے پروگرام میں اگر ٹاپک بتا دیا جائے تو ٹاپک کچھ اس طرح سے ہونے والا ہے کہ آپ مجھے بتائیے کہ زندگی میں سب سے بڑا نقصان کیا ہوا آپ کا. ہاں جی ہم زندگی میں ویسے تو بہت ساری چیزوں کے بارے میں بات کرے ہوتے ہیں لیکن نقصان کے بارے میں تھوڑے کم لوگ ہوتے ہیں جو بات کرتے ہیں اور ان کی زندگی میں سب سے بڑا نقصان جو ہوتا ہے وہ کیا ہوتا ہے وہ آپ مجھے بتائیے کہ آپ کی زندگی میں سب سے بڑا نقصان کیا ہوا اور اگر آپ ہمارے پروگرام کا حصہ بننا چاہتے ہیں شاملی پروگرام ہونا چاہتے ہیں تو کیا طریقے کار فالو کریں گے. اپنا سیل فون اٹھائیے موبائل کے رائٹ آپشن میں جائیے ٹائپ کیجیے LRK سنگل اسپیس دیجیے اپنا نام لکھیے پورا میسج لکھیے اور اسے سینڈ کیجیے 8821 پر. اور اگر آپ مجھے فیس بک پر سننے والے ہیں فیس بک پر جوائن کرنے والے ہیں تو جی لاڑکانہ FM 88.8 ہمارا پیج ہے جناب. اگر آپ سرچ کریں گے تو آپ کو آرام سے ہمارا پیج مل جائے گا. جلدی سے ہمارے پیج پر آئیے وہاں پر آپ کو ہمارے پروگرام کی لائیو پوسٹ مل جائے گی جسے آپ لائک کریں گے کامنٹ کریں گے اور شیئر کر دیں گے. تو پوسٹ کو لائک کیا کریں اور شیئر کیا کریں یہ دونوں کام لازمی کیا کریں. صرف کامنٹ کرنا ضروری نہیں ہوتا بلکہ پوسٹ کو لائک اور شیئر کرنا بھی ضروری ہوتا ہے. تو پوسٹ کو لائک اور شیئر کیجیے کنجوسیاں مت کیا کریں. اوکے جی لائک اور شیئر کرنے سے یہ ہوتا ہے کہ ہماری پوسٹ کو جو ہے نا وہ ذرا سا بوسٹ مل جاتا ہے اور اس سے یہ ہوتا ہے کہ ہماری پوسٹ بہت سارے لوگوں تک پہنچ جاتی ہے. تو بہت سارے لوگوں کو اگر آپ بتانا چاہتے ہیں بہت سارے لوگوں کو بھی پتا ہونا چاہیے جناب کہ ہاں جی ڈی اسکن بیوٹی پروڈکٹس آپ کے قریبی جنرل سٹورز پر بھی اویلیبل ہے اور آپ کہاں سے جا کر پرچیز کر سکتے ہیں. تو ڈی اسکن بیوٹی کریم اور ڈی اسکن فیس واش لگاتے رہیے اور خوبصورت ہوتے رہیے. اسی کے ساتھ ساتھ سوال کا جواب دیتے جائیے کہ زندگی میں سب سے بڑا نقصان آپ کا کیا ہوا اور اسی کے ساتھ ساتھ اگر آپ بھی اپنے قریبی جنرل سٹورز پر ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن فیس واش کو اویلیبل کرانا چاہتے ہیں تو جلدی جلدی سے جو ہے نا نمبرس آپ کو بتانے لگی ہوں اور نمبرس کے اوپر رابطہ کیجیے گا تاکہ آپ کے قریبی جنرل سٹورز پر بھی ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن فیس واش کو اویلیبل کرا دیا جائے. تو سب سے پہلا نمبر ہے جناب 033-27-38-43-09 بڑی 383-84-390 نمبر ہے 03-12-50-25-907 بڑی 312-50-970 ہی بئی نمبر سائن جے تمہاں ڈائل کرے پانچے قریبی جنرل سٹور سے ڈی اسکن بیوٹی کریم کے اینڈ ڈی اسکن فیس واش کے اویلیبل کرائیں دا سبق ہاں پیری گال تے تمہاں جے قریبی جنرل سٹور سے پروڈکٹس ملن لازمی آہن ملندا تڑی تے تمہاں جے آسانی تھیندی تمہاں بس ویندا ائی پرچیز کرے ایندا ائی اگر نتھا ملن تا پوی تاں تھوڑو پریشان تھیندا بابا سا کتھا وٹھوں ہانے سا کے شہر وننو پندو ہی کرنو پندو ہو کرنو پندو سو اگر تمہاں پانچے قریبی جنرل سٹور سے اویلیبل کرائے چھڈیندا تے تمہاں جے آسانی تھی ویندی بس تاں ویندا ائی پرچیز کرے ایندا سو ڈی اسکن بیوٹی کریم اینڈ ڈی اسکن فیس واش لگائیں دا رہو ائی سونا تھیندا رہو. اچھا ہمارے ساتھ ہی یہاں پر آپ کے میسیجز تو ذرا میسیجز کو بھی پڑھ لیتے ہیں کیونکہ آپ کے کامنٹس بنا اوپر چلے جائیں گے. اور کنزا ہمارے ساتھ ہی وعلیکم السلام کہتی گڈ آفٹرنون آپ ہی آپ کیسی ہیں شو ڈیلی سنتی ہوں امی کے ساتھ بہت شکریہ جی آپ وہی ہیں نا جو کہتے ہیں کہ بھائی فیملی کے ساتھ شو سنا جاتا ہے اور ہاں یہ وہ یہ ویسے ہمارا پروگرام فیملی کانٹینٹ ہے تو اس طرح کے میسیجز سے گریز کیا کرے. اور فہیم شیخ ہمارے ساتھ موجود ہے کہتے ہیں کہ ہر تھرواسی جا نیڑ بھی تھر جیڑا موسم برساتی کیر نہ چاہیں دو گیت شرابی ائی سوز بھرو راگی चोरो शर्वागी केर न चाहिंदो सरकश सिंधी जी शायरी तव्हां मोकिली आहे. वालेकुम अस्सलाम एंड मोलल सलाम अदर केरी अदा चाहल आहे खुश आयो सफा चाक स्लेट कल मस्जिद डबी प्रोग्राम ते लशपेश आहे वाह वाह सफा अवां वांगर थैंक यू पोस्ट के लाके शेयर कंदा हलो. जैन अली लिखते हैं कि तुमने देखा है सिर्फ आंखों को तुमने आंखों में कहां देखा है आय हाय. कहते हैं कि दिल करदा मैं तेनू वेखी जावा ये सॉन्ग लगा दे. ओके जैन आई विल ट्राई मैं आपके लिए ये वाला गाना लगा दूंगी. और अली डिना भाई हमारे साथ कश्मीर से भाई को वेलकम कहते हैं. फरवा हमारे साथ मौजूद है. वालेकुम अस्सलाम गुड आफ्टरनून मैं ठीक हूँ आप बताएं कैसी हैं. फरवा अब्दुल रजाक कुंभर भाई हमारे साथ मौजूद है मीरपुर खास से. आप हमारा शो सुन रहे हैं मीरपुर खास में भी आपको डी स्किन ब्यूटी क्रीम मिल रही है तो परचेज कीजिएगा. अब्दुल रजाक भाई अबू हनीफ अल बलोची हमारे साथ है. वालेकुम अस्सलाम गुड आफ्टरनून आपको भी खुश आमदीद. और हमारे साथ ही जी फरवा आपने गाने की फरमाइश कर दी है मैं कोशिश करती हूँ आपका गाना लगा देंगे. और फहीम भाई आपने भी लिंक शेयर कर दी है आई विल ट्राई आपकी लिंक का गाना भी लगाया जाएगा. और बदले में बस आप जरा हमारी पोस्ट को लाइक और शेयर कर दिया करें ये बस बदला चाहती हूँ मैं आप लोगों से. तो पोस्ट को लाइक और शेयर कीजिए ताकि बहुत सारे लोगों को हम बता पाए कि डी स्किन ब्यूटी प्रोडक्ट्स का इस्तेमाल करके वो कितने ज्यादा खूबसूरत हो सकते हैं. और यहाँ पर चाचा खालिद हमारे साथ कहते हैं सबको सलाम अर्ज है बेटा सिद्रा मुस्कान. वालेकुम अस्सलाम चाचा कहते हैं कि हमारे पास तो खूबसूरती डी स्किन ब्यूटी क्रीम लाई है. वही तो डी स्किन ब्यूटी क्रीम के चर्चे चल रहे हैं भाईजान आजकल हर जगह. और मलिक नजर हुसैन भाई हमारे साथ हैं. आप हमें सुन रहे हैं बहावलपुर से क्या बात है जी आपको वेलकम इन खुशामदीद हो गया. अलीशा क्वीन कहती है कि हर कोई जान नहीं वारेगा तुम पर जमाने के सीने में मेरा दिल थोड़ी है. अरे भाई ये तो कमाल हो गया. अलीशा बहुत शुक्रिया आप हमारे साथ हैं. और हमारे साथ हैं जी सर महर इरफान सियाल साहब कहते हैं गुड आफ्टरनून मैम आरजी. गुड आफ्टरनून सर आपको भी वेलकम. और आज हमारे सर इरफान सियाल साहब का हैप्पी टू यू वाला बर्थडे है तो सारे लोग विश कीजिए हमारे प्यारे सर को. और इसी के साथ साथ गाना डेडिकेट करेंगे लेकिन थोड़ा अभी रुको जरा सब्र करो. अली रजा हमें सुन रहे हैं भाई दुबई से हमें ज्वाइन कर चुके हैं बहुत शुक्रिया. और चाचा कहते हैं कि ये ताने क्यों मिलते हैं. भाई ताने मिलते हैं जो लोग मुफ्त की रोटियां तोड़ते हैं ना उनको ताने बहुत ज्यादा मिलते हैं तो इसीलिए कहते हैं कमाना चाहिए और डी स्किन ब्यूटी क्रीम को लगाना चाहिए. अली रजा लगारी भाई गोठ जाम खान लगारी से. अली रजा लगारी भाई मैं ठीक हूँ आप बताएं कैसे हैं. कहते हैं तमाम नाइस शो है आपका. सॉन्ग तो पान तो पान भी गुल आही हथ में गुलाब खड़ी निकती आही. अच्छा गानो हलाइंदा सी डेडिकेशन आई तुम्हारा जी. अजहर लगारी आकिब लगारी आजम लगारी अनवर लगारी आरजी गुलाम मुस्तफा टालपुर इमाम बख्श खोखर सिस्टर डी स्किन ब्यूटी क्रीम बहुत अच्छी है और उसका बहुत अच्छा रिजल्ट मिला है. क्या बात है जी डी स्किन ब्यूटी क्रीम लगाने वाले लोग बिल्कुल इस तरह सेटिस्फाइड है. तो आप जो लोग हमें सुन रहे हैं सारे लोग डी स्किन ब्यूटी क्रीम का इस्तेमाल कीजिए ताकि आपको भी पता चले कि डी स्किन ब्यूटी क्रीम का कमाल कितना जबरदस्त है कितना धमाल है. और इसी के साथ साथ मर्द हजरात खवातीन सब इस्तेमाल कर सकते हैं. और जी इसी के साथ साथ हमारे साथ हैं जी फहीम भाई कहते हैं अदा अब हमको घर वालों के ताने नहीं मिलते अब आप कमाने लगे ना इसीलिए. देखें मेरी बात सच हो गई. अली रजा भाई आपका बहुत शुक्रिया आप हमारे साथ हैं. स्टिकर सेंड कर दिए बहुत शुक्रिया. और हाँ झंडोमरी में बिल्कुल डी स्किन ब्यूटी क्रीम मिल रही है तो झंडोमरी वाले लोग भी डी स्किन ब्यूटी क्रीम का इस्तेमाल कर रहे हैं. अलीशा कहती हैं कि पबजी प्लेयर बख्शर अली चांडियो और मोहसिन अली चांडियो पबजी प्लेयर सदाम हुसैन मेरा प्यारा भाई आपका शो सुन रहा है. ये सारे लोग पबजी खेलते हैं हाय अल्लाह. चलें सबको बोलें कि आप डी स्किन ब्यूटी क्रीम भी लगा लें ठीक है. और इसी के साथ साथ यहाँ पर टाइम हुआ है शॉर्ट कमर्शियल ब्रेक का. शॉर्ट कमर्शियल ब्रेक लेते हैं उसके बाद जल्दी वापसी आप लोगों के पास आते हैं तो आप हमारे साथ मौजूद रहिए सुनते रहिए और हमारा साथ दीजिए पूरी 3 बजे तक. मैं जरा यूं जाकर यूं वापस आती हूँ. सो स्टे ट्यून्ड स्टे कनेक्टेड एंड कीप लिसनिंग व्हाई टेशन डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय डी स्किन ब्यूटी प्रोडक्ट्स. लगाइए और खूबसूरत हो जाइए.
1: It's 1:30 PM. This time check is brought to you by.
2: अगर खूबसूरती चाहिए तो आर्श अपनाएं. आर्श ब्यूटी क्रीम एलोवेरा और एवोकाडो.
3: स्किन डल ऐं बेरोनक लगे थी हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो. पेश आहे वाइट एश ब्यूटी क्रीम. अव्हां जी स्किन खे बणाए फ्रेश सॉफ्ट ऐं ग्लोइंग. इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अव्हां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट. हाणे थियो खूबसूरत थियण वधीक आसान. वाइट एश ब्यूटी क्रीम खूबसूरती जेका चमके हर ॾींहुं. बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एश ब्यूटी क्रीम सां गॾु इस्तेमाल करे करियो व्हाइट एश ब्यूटी सोप। व्हाइट एश ब्यूटी सोप सा मिले चमकदार निखार ताजगी सा गड। व्हाइट एश ब्यूटी क्रीम ग्लोइंग स्किन जो राज। अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान।
4: अरे न खुश और बेरोनक की स्किन हर इन्हीं जलाए छा डैमेज एंड डल स्किन के कयो आउट पर यू किए तो के खपे सुपर वाइट राइस कोलेजन ब्यूटी क्रीम जहे में आहिन चार रंजु खूबियों आई कोजी कैसे फॉर्मुलेशन जो जल्द के रिस्टोर करे इन जी नमी के ब्लॉक करे आई चामरन जो खूबियों जल्द मा फाइन लाइंस एंड झुरन के घट कर आई रिंकल्स के घट करे सिर्फ ट्रिम नीहन में जल्द के बढ़ाए नरम मुलायम एंड ब्राइट उन सा गरुगत सुपर वाइट ब्यूटी सीरम जैन जी हर कतरे सा चेहरे के मिले अधिक खूबसूरती हर हर भी रहो ब्यूटीफुल सुपर वाइट राइस कोलेजन ब्यूटी क्रीम अ प्रोडक्ट ऑफ अक्सा कॉस्मेटिक्स
3: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि तिलाए मलिक खुशी मोहम्मद 0302-3295894 एंड फेस मोहम्मद पहियार 0300-311-8956 A1 ऑटोस मेहरापुर नालो आहे एतमाद जो
5: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामू वदन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेहराबपुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एमए DHMS सिंध RHMP इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर एंड सूमर ते सुबह 10 का शाम 5 बजे तक मरीजन जो इलाज कंदा आइन हर जुमे छंछर एंड आचर ते बगैर फीस जे चेकअप कयो ویندو یاد رکھندا مریضن کے دوا اسٹور دا وٹھنی پوندی ماہر امراض نک کن گلو پرانو نزلو نچھو متھے جو سور نظر دی کمزوری کن جو وان کن جو سور گھٹ بدن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جی السر مادے جی جلن دلی جو ودن جگر جا مرض ہیپاٹائٹس بی سی گردے جی پتھری مسانے جی پتھری جو بغیر آپریشن جی کامیاب علاج کیو ونے تو گردن جو انفیکشن چہرے جو رنگ سانرو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودن مردن ایں عورتن میں وزن جو نہ ودن انہن سبنی بیمارن جو کامیاب علاج کیو ونے تو رابطے لئے 0301-2196-851
3: खुशखबरी क्या आप बालों के झड़ने से परेशान हैं अब फिक्र छोड़िए शहर मेहराबपुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज 100 सोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहराबपुर 0300-338-5569

0: फौज आइन जे मातहत ऐं वफ़ाक़ी सरकार जे हुकमनि ते अमल कंदी आहे। अफ़गानिस्तान सां ॻाल्हियुनि जो सवाल बि हुकूमत खां थियणु घुर्जे। पाकिस्तानी जी सलामती ऐं सरहदी हदनि ते को बि ठाह न थींदो। मुल्की सलामती लाइ जंहिं हद ताईं वञणो पियो वेंदासीं। पाक फ़ौज तर्जुमान चयो आहे त पाकिस्तान मका दिफ़ाई मुआदे ते अमल लाइ पुरज़म आहे। हरमैन शरीफ़नि जो दिफ़ा ऐं सऊदी सलामती यकीनी बणाइण लाइ तयार आहियूं। मका अलायंस ते मीडिया में ॻाल्हाए नथो सघिजे।
1: के साथ फिर एक लॉन्ग मार्च करने जा रही है। कुछ दिन पहले खबरें हुई कि बानी पीटीआई इमरान खान से कुछ हाई मिलिट्री ऑफिशियल्स की अडियाला जेल में मुलाकातें हुई हैं, तो इस हवाले से कुछ बताएं कि क्या समस्या है।
2: आर्मी हैज गॉट नथिंग टू डू विद पॉलिटिक्स एंड वी विल नॉट आस्क एनीथिंग अबाउट पॉलिटिक्स। आई हैव मेड इट रिपीटेडली क्लियर, पॉलिटिक्स इज फॉर द पॉलिटिकल पार्टीज, द गवर्नमेंट्स आर मेड बाय द पॉलिटिशियंस फॉर द गवर्नमेंट एंड द पॉलिटिकल पार्टीज। सो आई विल अगेन रिक्वेस्ट अगेन एंड अगेन, प्लीज डोंट डू दैट। As far as your first question is concerned, इसका legal या पूरा status जो है वो government और जो Ministry of Law and Justice are the best one to tell you about। हम आपको ये बता सकते हैं कि ये बड़ी बहुत बड़ा कलंक का टीका है, वो जिंदा हो या मुर्दा वो हिंदुस्तान के मुंह पे लगा हुआ। रियासत है तो सियासत है, रियासत है तो जमहूरियत है, रियासत है तो आप और मैं।
0: पाक फ़ौज जो सियासत सां को बि तालुक न आहे। सियासत करण सियासी जमायतनि जो कमु आहे। फ़ौज कंहिं बि सियासी मामले जो जवाब न ॾींदी। पाक फ़ौज तर्जुमान लेफ्टिनेंट जनरल अहमद सईद चौधरी चयो आहे त पहिरीं बि वाज़े करे चुका आहियूं त सियासत सियासी जमायतनि जो कमु आहे। ॻाल्हियूं बि सियासी जमायतनि ऐं हुकूमतनि विच में थींदियूं आहिनि। मुल्की सलामती ते को बि ठाह न थींदो। रियासत हूंदी त सियासत बि हूंदी, रियासत हूंदी त जमहूरियत बि हूंदी, रियासत हूंदी त तव्हां ऐं असां बि हूंदासीं। خیبر پختونخوا میں گورنر راج لاگو کجے یا ایمرجنسی وزیر اعظم کے اجلاس بعد بھی صدر کے پی جی صورتحال تے اجلاس سدائے ورتو۔ خیبر پختونخوا میں گورنر راج لاگو کرن یا ایمرجنسی بابت مختلف آپشن سے مشاورت کئی ویندی۔ وزیر اعظم شہباز شریف وفاقی وزیر اعلیٰ سرکاری عملدارن کی شرکت جو امکان۔ کے پی جی امن امان والی صورتحال انتظامی معاملن صوبے کی موجودہ سیاسی صورتحال جو بھی جائزہ ورتو ویندو۔ کے پی میں گورنر راج یا ایمرجنسی بابت حتمی فیصلو کیو ویندو۔ وزیر اعظم وٹ تھیل اجلاس میں گھرو وزیر امن امان کی صورتحال قانون والے وزیر سینیٹر اعظم نذیر ترڑ گورنر راج یا ایمرجنسی بابت قانون آئین بابت بریفنگ کیو ویو۔ حکومت ایں اپوزیشن میں بیک ڈور رابطہ کامیاب۔ پی ٹی آئی اپوزیشن سبھانے ملاقات کرن تے اتفاق کرے ورتو۔ بیرسٹر گوہر پارا تصدیق پی ٹی آئی وفد سبھانے اسپیکر چیمبر میں حکومتی نمائندن سا ملاقات کندو۔ بیرسٹر گوہر چیو آہے تے کے پی میں کو بھی غیر قانونی غیر آئینی قدم نہ کرن گرجے۔ گورنر راج یا ایمرجنسی سا حالتوں ودھیک خراب تھیندیوں۔ اساں جو لانگ مارچ پرمن آہے، غیر قانونی غیر آئینی قدم خلاف سمورا گربل قدم کھڑنداسیں۔ وڈے وزیر مراد علی شاہ کی صدارت ہیٹ کابینہ جو اجلاس۔ سرکاری زمینن کے الاٹمنٹ میں استعمال بابت نو قانون آن جو فیصلو۔ کالونائزیشن اینڈ ڈسپوزل آف گورنمنٹ لینڈ ایکٹ 1912 کی جائے تے سندھ گورنمنٹ لینڈ مینجمنٹ ایکٹ 2026 جو مسودو پیش۔ مراد علی شاہ کی کابینہ ممبرس تے نئے قانون تے 10 ڈیئن اندر تجویزوں دین کی ہدایت۔ میر رضا کیسی جانچ کردڑ عدالتی کمیشن کے مدے میں بھی 15 ڈیئن کی واد۔ کمیشن 15 اکتوبر تائیں کم کرے سکندی۔ مراد علی شاہ چیو ہے تے سندھ گورنمنٹ لینڈ مینجمنٹ ایکٹ 2026 بابت فیصلو کابینہ کے ایندڑ اجلاس میں کیا ویندو۔ सीड़पकारी खे हथी ॾियण लाइ कम करे रहिया आहियूं। मुआशी इशारा बि मस्बत आहिनि। असांजो हदफ़ बरामदात ते ॿधल मईशत आहे। नाणे वारे वफ़ाक़ी वज़ीर मोहम्मद औरंगज़ेब चयो आहे त परॾेही सीड़पकारनि सां गॾु मुक़ामी सीड़पकारीअ खे बि सीड़प तरफ़ आणणो आहे। महांगाई बि सिंगल डिजिट ते आंदी हुई, जेका ख़िते में जंग सबब वधी। FBR सुठो कम करे पई। सेप्टेम्बर जो हदफ़ हासिल कयो आहे। सियासी इस्तेकाम लाइ बि वेही ॻाल्हियूं करणियूं पवंदियूं। پاکستان جی افغانستان میں دہشت گردن خلاف فضائی کاروائی باغیہ خارجی دہشت گرد مارجی ویاس سما والی وزارت موجب آپریشن غزب الحق تحت افغانستان میں کاروائی کئی وئی بن ہندن کے نشانوں بنائے دہشت گردن جی کیمپن کے تباہ کر ہو. سیکیورٹی فورسز جو کے پی بلوچستان میں آپریشن کے تحت دہشت گرد مارجی ویا بلوچستان کے ضلع کچھے میں فورسز میں کاروائی چھ دہشت گرد مارجی ویا سیکیورٹی فورسز موجود دہشت گردن کے کواڈ کاپٹرز ذریعے نشانوں بنائے ہو فورسز جی اتر وزستان میں بھی کاروائی کئی کتر ہی دہشت گرد مارجی ویا ایران تے بھی ہر حملوں کرنو آئے یا معاہدو فیصلو کرنو وارو آئے ہیں معاملو جلدی پجانی طرف بدھی رہو آئے امریکی صدر ڈونلڈ ٹرمپ جو بیان دفاع وارے وزیر پیٹ ہیٹ سیت چاہو آئے تا امریکہ ایرانی بحریہ فضائیہ ان دفاعی صلاحیت کے مکمل طور تے ختم کرے چلیو آئے ہانے ایران مفلوج ملکہ ہے. نیتنیاہو جی میزبانی جا نتیجہ سٹھا نہ نکرندا ایران کی قومی سلامتی بابت سلاحکار محسن رضائی چیو ہے تو امریکی اڈن یو اے ای کے سیکیورٹی فراہم نہ کئی اڑی طرح غزہ جی قاسائی جی میزبانی گڈیل عرب امارتن کے فائدہ نہ ڈیندی یو اے ای گزرل جنگن میں سبق سکھی جنگیوں بڑکائن کا پاسو کرے. پاکستان جو ایران امریکہ تے گالیوں بیہر شروع کرنے تے زور پرڈے ترجمان چیو ہے تو مسئلہ جو حل گالین ذریعے ہی نکل سکے تو امریکہ ایران اسلام آباد مفاہمتی یادداشت نامے تحت بیہر گالیوں شروع کرن خطے جی امن استحکام لائے پاکستان کوششوں جاری رکھن دو.
3: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر KTN News.
4: Brought to you by Super White Oil Free Beauty Cream. Munfarid aur jadeed formulation ke saath aapko gora banaye. Super White Oil Free Beauty Cream ke natural minerals jo de bina chip chip ke chehre par nikhar sirf chand dino mein. A product by Aksa Cosmetics Pakistan.
5: فارورڈ کالج آف ایجوکیشن خیرپور میں بی ایڈ ڈیڑھ سالہ بی ایڈ اڑھائی سالہ جو داخلاؤں شروع تھی ویوں آہن جے کڈے تواں جو خواب استاد بنجن آہے تہی بہترین موقعو ہتھن ماں نہ ونیایو ہانے سندھ حکومت جے تعلیم شعبے سا لاگا پل کیترن ای نوکرن لائے بی ایڈ ڈگری لازمی بنجی رہی آہے تیں کرے اجو ہی داخلہ وٹھو پانجے ٹیچنگ کیریئر کے مضبوط بنیاد دیو سندھ جے کہیں بھی شہر یا ضلعے سا واسطو ہوجے تواں آسانی سا داخلہ وٹھی سگو تھا اساں وٹ موجود آہن ایئر کنڈیشن کلاس رومز ہائی اسپیڈ وائی فائی تجربے کار سینئر فیکلٹی معیاری تعلیمی ماحول خاص آفر محدود وقت لائے آہے تہیں کرے اجو ہی رابطہ کریو آن لائن اپلائی لائے فارورڈ کالج ڈاٹ پی کے ودھیک جان لائے 0304-282-7274 آفس ٹائم صبح 9 to 5 PM تائیں ایڈریس گلشن یاسین کالونی تاج پیٹرولیم سروس کے سامو واپڈا کالونی خیرپور اجو ہی داخلہ وٹھو پنجے مستقبل کے محفوظ بنائیو ایک کامیاب استاد بنجن پہلو قدم ودھایو.
6: ہر نظر آپ کی خوبصورتی پر ٹھہر جائے اور یہ ہے میری خوبصورتی کا راز ملک رائز بیوٹی کریم. صرف 3 دن میں جلد کو نکھارے اور رنگت کو روشن کرے داغ دھبے جھریاں اور کیل مہاسے فوراً کم کرے. استعمال کا آسان طریقہ رات کو ملک رائز بیوٹی سوپ سے چہرہ دھوئیں پھر ملک رائز بیوٹی کریم چہرے اور گردن پر لگائیں نتائج دیکھیں صرف 3 دن میں. ایکنی کے لیے ملک رائز ایکنی کریم استعمال کریں. دستیاب پروڈکٹس ملک رائز بیوٹی کریم ملک رائز بیوٹی سوپ ملک رائز ایکنی کریم ہر اچھے کاسمیٹک جنرل اسٹور سے نام لے کر خریدیں. مزید معلومات کے لیے ملک ظفر اقبال اینڈ ایم صدیق شاہی بازار مہراپور 0300-310-509-0300-310-5109.
7: فائنلی اب تھوڑا می ٹائم بنتا ہے. ہاں تو اور کیا, سارا دن فنکشن میں بزی رہی ہیں ہم. اب سکن کی کیئر کریں, کل بارات پہ بھی جانا ہے.
8: تم سٹرابری والی, وہ بھی سپر وائٹ کی؟
7: اوبویسلی میری فیوریٹ ہے کیونکہ اس سے ہی مجھے کورین گلاس سکن ملتی ہے. تم کون سی یوز کرتی ہو؟
8: میں سپر وائٹ کی رائس کریم یوز کرتی ہوں جس میں پایا جانے والا کوجک ایسڈ سکن کو ہیلدی رکھتا ہے اینڈ گلوئنگ رکھتا ہے.
7: میرے فیس پہ آئل بہت ہوتا ہے اس لیے فریش سکن کے لیے سپر وائٹ آئل فری کریم.
8: اور میں یوز کرتی ہوں سپر وائٹ ٹرمرک کریم जिसके यूज से मेरी रंगत रहती है गोरी एंड आई एम यूजिंग विटामिन सी क्रीम फॉर बेस्ट एंड ग्लोइंग क्लीन स्किन.
7: अच्छा, वेरिएंट सबके डिफरेंट लेकिन चॉइस सबकी है.
9: सुपर वाइट.
10: इरशाद ऑटोस आई होंडा शोरूम मेहरा पर होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरा पर नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे. सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे. होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद. इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर. फ्यूल एडजस्टमेंट RPMG एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनी थी. होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी. इरशाद ऑटोस हालानी रोड मेहरा पर राब्ते जे लाइ 03201800003.
5: खुशखबरी, अपनी जिल्द को दे नई ताजगी चमक और खूबसूरती हाइड्रा फेशियल के साथ. अब फिकर छोड़िए, आपके शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है. गहरी सफाई और फोरी ग्लो जिल्द को नरम और हाइड्रेट करे, सन डैमेज और रंगत बेहतर बनाने में मददगार. फेशियल रेजुविनेशन, साफ तरोताजगी और जवान नजर आने वाली जिल्द जदीद टेक्नोलॉजी के साथ महफूज और मौसर स्किन केयर. नोट, खवातीन स्टाफ की निगरानी में की जाती है. आज ही अपनी अपॉइंटमेंट बुक करवाएं. पता, रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नजद रेलवे फाटक, अक्सा मस्जिद, थरी रोड, मेहरापुर. 03003385699.

0: It's 8 p.m. This project is brought to you by
1: D Skin Beauty Cream. Asli Glow Har Niya Josho. A product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM Network पर KTN News.
3: Brought to you by
4: Super White Rice Collagen Beauty Cream.
5: A product by Aksa Cosmetics Pakistan.
6: His dead body was recovered by Chinar Court as per them on 30th September. So I would request my dear friend Hawaldar Asif to tell something about himself that please.
7: मेरा नाम मोहम्मद आसिफ है. मैं basically पिछले कटक तस्वीर की देह पर रहने वाला हूँ. कल पिछले टाइम कुछ दोस्तों ने मुझे कॉल की कि सोशल मीडिया पर चल रहा है कि आपको इंडियन आर्मी ने कश्मीर में शहीद कर दिया. आप किधर हैं? मैंने कहा मैं बोल रहा हूँ, मैं आपके सामने हूँ, मैं जिंदा अल्हम्दुलिल्लाह. इसके बाद मुझे इंडियन नंबर से कॉल आने शुरू हुई. उन्होंने मेरे से ज्यादा डाटा पूछना शुरू किया कि आप किधर हैं, कौन हैं, उसको क्या लगते हैं. मैं वो नंबर बुला करता हूँ. फिर इसके बाद सोशल मीडिया पर मुझे आई नहीं से पता चला कि इंडियन जो मीडिया है उन्होंने आपका जो डाटा है उसको इस्तेमाल करके आपको झूठी कार्रवाई में कश्मीर में शहीद कर दिया है. मुझे तो बहुत बहुत हैरानी हुई कि ये क्या हो रहा है. मैं अभी घर में बैठा हूँ तो किधर उन्होंने मुझे शहीद कर दिया. ये बहुत ही घनौना और झूठा और घटिया इल्जाम जो इंडियन मीडिया ने लगाया. मैं इसकी जमा करता हूँ और अल्हम्दुलिल्लाह मैं जिंदा हूँ और आपके सामने हूँ.
8: भारतीय फौज जो फार्स फ्लैग ऑपरेशन एक भेरो बीहर बेनका पाक फौज जगुणे एसएसजी कमांडो के मरण वाली दावा कूड़ी निकली. आसिफ उर्फ मोहम्मद मूसा मीडिया अडो पेश. आसिफ उर्फ मूसा चयो आहे त भारतीय फौज जी दावा बाद मुख्य फोन अचण शुरू थिया. भारतीय फौज पारा मुकाबले में मरण वाली दावा ते हैरत थी. मां जिंदा आहियां ऐं सभिनी जे साम्हूं आहियां. 2000 में फौज में भर्ती थियोसि. 18 सालनि बाद एसएसजी मां रिटायर थियोसि. हाणे फैमिलीअ सां गॾु रहंदो आहियां.
9: Happen. I think I tried to explain to my brother over here that as far as India is concerned, we are prepared for everything that they are ready to do, because they are an unreliable, a country which believes in deceit and a country which believes in terrorism and which believes in their own hegemony in the region. So the only guarantee of peace against such a country is our own strength. And we, alhamdulillah, the people of Pakistan, its political military leadership and its soldiers, its armed forces have complete confidence in our strength and our cause. So that is the biggest guarantor of peace in this region. We are the biggest guarantor of peace in this region.
8: भारत खे को ड्रामो करणो आहे त करे ॾेखारे. असांजो रदअमल वधीक सख़्त हूंदो. DGISPR चयो आहे त किरियल दुश्मन सां टकराउ असांजी बदकिस्मती आहे. जेकॾहिं हू कुझु करणु चाहिनि था त कनि. असां सदाई तयार हूंदा आहियूं. अॼु जो हिंदुस्तान एनकाउंटर स्थान बणिजी वियो आहे. वालरल कश्मीर जी सूरतयाल सभिनी जे साम्हूं आहे. कुलभूषण खे जहाज़ किरण ते एज़ाज़ ॾिनो वियो. कुलभूषण ज़िंदा हुजे या मुर्दा, भारत जे मुंहं ते दाग आहे. फौज आइन जे मातहत ऐं वफ़ाकी सरकार जे हुकमनि ते अमल कंदी आहे. अफ़गानिस्तान सां ॻाल्हियुनि जो सवाल बि हुकूमत खां थियणु घुर्जे. पाकिस्तान जी सलामती ऐं सरहदी हदनि ते को बि ठाह न थींदो. मुल्की सलामती लाइ जंहिं हद ताईं वञणो पियो वेंदासीं. पाक फ़ौज तर्जुमान चयो आहे त पाकिस्तान मका दिफ़ाई माहिरे ते अमल लाइ पुरज़म आहे. हरमैन शरीफ़नि जो दिफ़ा ऐं सऊदी सलामती यकीनी बणाइण लाइ तयार आहियूं. मका अलायंस ते मीडिया में ॻाल्हाए नथो सघिजे.
10: پھر ایک لانگ مارچ کرنے جا رہی ہے. کچھ دن پہلے خبریں ہوئیں کہ باغی پی ٹی آئی عمران خان سے کچھ ہائی ملٹری آفیشلز کی اڈیالہ جیل میں ملاقاتیں ہوئی ہیں, تو اس حوالے سے کچھ بتائیں کہ کیا صورت ہے.
9: آرمی ہیز گاٹ نتھنگ ٹو ڈو وتھ پالیٹکس اینڈ وی ول ناٹ آسک اینی تھنگ اباؤٹ پالیٹکس. آئی ہیو میڈ اٹ ریپیٹڈلی کلیئر, پالیٹکس از فار دی پولیٹیکل پارٹیز. دی گورنمنٹس آر میڈ بائی دی پولیٹیشنز فار دی گورنمنٹ اینڈ دی پولیٹیکل پارٹیز. تو آئی ول اگین ریکویسٹ اگین اینڈ اگین, پلیز ڈونٹ ڈو دیٹ. As far as your first question is concerned, iska legal ya pura status jo hai wo government aur jo ministry of law and justice are the best one to tell you about. Hum aapko ye bata sakte hain ki ye badi bahut bada kalanka tika hai. Wo zinda ho ya murda, wo hindustan ke muh pe laga hua. Riyasat hai to siyasat hai, riyasat hai to jamhooriyat hai, riyasat hai to aap aur main.
8: پاک فوج جو سیاست سے کو بھی تعلق نہ ہے. سیاست کرن سیاسی جماعتن جو کم ہے. فوج کہیں بھی سیاسی معاملے جو جواب نہ دیندی. پاک فوج ترجمان लेफ्टिनेंट जनरल अहमद शरीफ चौधरी चयो आहे त पहिरीं बि वाज़े करे चुका आहियूं त सियासत सियासी जमातनि जो कमु आहे, ॻाल्हियूं बि सियासी जमातनि ऐं हुकूमतनि विच में थींदियूं आहिनि, मुल्की सलामती ते को बि ठाह न थींदो। रियासत हूंदी त सियासत बि हूंदी, रियासत हूंदी त जमहूरियत बि हूंदी, रियासत हूंदी त तव्हां ऐं असां बि हूंदासीं। خیبر پختونخوا میں گورنر راج لاگو کجے یا ایمرجنسی وزیر اعظم کے اجلاس بعد پی صدر خیبر پختونخوا کی صورتحال تے اجلاس سدائے ورتو۔ خیبر پختونخوا میں گورنر راج لاگو کرن یا ایمرجنسی بابت مختلف آپشنس تے مشاورت کئی ویندی۔ وزیر اعظم شہباز شریف، وفاقی وزیر اور اعلیٰ سرکاری عملدارن کی شرکت جو امکان، کے پی جے امن امان والی صورتحال، انتظامی معاملن اور صوبے کی موجودہ سیاسی صورتحال جو بھی جائزہ ورتو ویندو۔ کے پی میں گورنر راج یا ایمرجنسی بابت حتمی فیصلو کیا ویندو۔ وزیر اعظم وٹ تھل اجلاس میں گھرو وزیر، امن امان کی صورتحال اور قانون بارے وزیر سینیٹر اعظم نذیر تارڑ گورنر راج یا ایمرجنسی بابت قانون آئین بابت بریف کیا ہو۔ حکومت ایں اپوزیشن میں بیک ڈور رابطہ کامیاب، پی ٹی آئی ایں اپوزیشن سبھانے ملاقات کرن تے اتفاق کرے ورتو۔ بیرسٹر گوہر پارا تصدیق، پی ٹی آئی وفد سبھانے اسپیکر چیمبر میں حکومتی نمائندن سے ملاقات کندو۔ بیرسٹر گوہر چیو ہے تا کے پی میں کو بھی غیر قانونی ایں غیر آئینی قدم نہ کھڑن گرجے۔ گورنر راج یا ایمرجنسی سے حالتوں ودھیک خراب تھیندیوں، اساں جو لانگ مارچ پرمن ہے، غیر قانونی غیر آئینی قدم خلاف سمورا گربل قدم کھڑنداسیں۔ وڈے وزیر مراد علی شاہ کی صدارت ہیٹ کابینہ جو اجلاس، سرکاری زمینن کے الاٹمنٹ اور استعمال بابت نو قانون آنے جو فیصلو۔ کالونائزیشن اینڈ ڈسپوزل آف گورنمنٹ لینڈس ایکٹ 1912 کی جائے تے سندھ گورنمنٹ لینڈس مینجمنٹ ایکٹ 2026 جو مسودو پیش۔ مراد علی شاہ کی کابینہ ممبرس سے نئے قانون تے 10 ڈیں اندر تجویزوں دین کی ہدایت۔ میر رضا کیسی جانچ کندر عدالتی کمیشن کے مدے میں بھی 15 ڈیں کی بات، کمیشن 15 اکتوبر تائیں کم کرے سکندی۔ مراد علی شاہ چیو ہے تا سندھ گورنمنٹ لینڈس مینجمنٹ ایکٹ 2026 بابت فیصلو کابینہ کے ایندڑ اجلاس میں کیا ویندو۔ سیڑپ کاری کے ہتھی ڈیڑھ لائے کم کرے رہے ہوں، معاشی اشارہ بھی مثبت ہے، اساجو ہدف برآمدات سے بدل معیشت ہے۔ نانے والے وفاقی وزیر محمد اورنگزیب چیو ہے تو پڑھئی سیڑپکارن سا گڈ مقامی سیڑپکاری کے بھی سیڑپ طرف آنو ہے۔ مہنگائی بھی سنگل ڈیجٹ تے آندی ہوئی جکا خطے میں جنگ سبب ودی۔ ایف بی آر سٹو کم کرے پئی، سپٹمبر جو ہدف حاصل کیا ہے، سیاسی استحکام لائے بھی وہی گالیوں کرنی پوندیوں۔

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी, पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो। A1 ऑटोज़ पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक ख़रीद करियो। स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिणु मौजूदु आहे। उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज़ थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक, इलेक्ट्रिक रिक्शा, पेट्रोल लोडर, रक्षा ऐं CNG रिक्शा पिणु दस्तियाब आहिनि। رابطے لائے ملک خوشی محمد 0302-3295894 ایں فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہے اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون MA DHMS سندھ RHMP اسلام آباد ہومیوپیتھی کنسلٹنٹ ایں فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر ایں